अब घट घालो घेरा चुलफुको भनेरा, अब घट घाल घेरा चुलफुको भनेरा, झुगुलीको रङ उडो खडिउनी झुगुली दुई बेर।